0: डिप्टी कमिश्नर गांधरबल जितिन किशोर ने एक मीटिंग के दौरान मिशन युवा की पेशरफ्त का जायजा लिया और इस स्कीम के तहत मौसूल होने वाले कर्जे की दरख्वास्तों की मंजूरी के सिलसिले में पेशरफ्त का जायजा लेने की गरज से जिला सतह की अमलावरी कमेटी की मीटिंग की सदारत की। उन्होंने लीड डिस्ट्रिक्ट मैनेजर को हिदायत दी कि वो केसों की मंजूरी की रफ्तार बढ़ाते हुए रोजाना की बुनियाद पर अहदाफ मुकर्रर करें ताकि ख्वाहिशमंद कारोबारी अफराद बगैर किसी ताखीर के अपना कारोबार शुरू कर सकें। पुलवामा के एमएलए वहीदुर रहमान पर्रा ने पुलवामा काकापोरा पांपोर सड़क की खस्ता हालत पर मायूसी का इजहार करते हुए कहा है कि खत्ते के सबसे बड़े सन्नती मराकज को जोड़ने वाली ये सड़क फौरी तजदीद व मरम्मत का तकाजा करती है। एक बयान में उन्होंने कहा है कि ये इंतहाई अहम सड़क इलाके के आम लोगों के साथ साथ तिजारत और इक्तसादी तरक्की की राहदारी भी है। शेर कश्मीर इंस्टीट्यूट ऑफ मेडिकल साइंसेज सोहरा के डायरेक्टर प्रोफेसर मोहम्मद अशरफ गनाई और इदारे के दीगर अमले ने ट्रस्ट हॉस्पिटल स्केम्स के साबिक सरबरा प्रोफेसर जी एम धर की वफात पर गहरे रंजुगम का इजहार किया है। इदारे के अमले ने सोगवार कुंबे के साथ ताजियत और यकजहती का इजहार किया है। जम्मू कश्मीर पुलिस ने गांधरबल जिले में मादनियात की गैर कानूनी निकासी में इस्तेमाल की जाने वाली चार गाड़ियों को जब्त किया है। इनमें एक ट्रैक्टर और तीन टिपर शामिल हैं। इसी तरह की कार्रवाई में शोपियां पुलिस ने भी मादनियात की गैर कानूनी कानकुनी में इस्तेमाल होने वाले चार ट्रैक्टरों को अपनी तहवील में लिया है। दर्ज हरारत श्रीनगर में रात का कम से कम दर्ज हरारत 13.6 डिग्री जबकि जम्मू में रात का कम से कम दर्ज हरारत 24.1 डिग्री सेल्सियस रिकॉर्ड किया गया। इसके साथ ही खबरों का यह बुलेटिन खत्म हुआ। खबरों का अगला बुलेटिन दिन में 12:30 पर उर्दू में नश्र होगा। खुदा हाफिज।
1: ہماری زندگی کے لیے ضروری معلومات،
2: ماہرین کی آرا، تجربات اور رہنمائی،
3: اس کے لیے سینٹرل گورنمنٹ نے ایکسکلوسیو فنڈنگ رکھی ہے اور اسٹیٹ گورنمنٹ نے نہ کہ اس کو ایکنالج کیا، اس کو چینلائز کیا، اپنی طرف سے اچھا خاصا پیسہ ڈالا ہوا ہے۔
1: صحت کے مشورے،
4: آرتھوپیڈک کن تہ تکلیفس مز براڈلی کران کلاسیفائی انٹو سم گروپس،
1: سائنسی معلومات اور روزمرہ کے مفید نکات
2: جو آپ تک پہنچیں گے ایک مؤثر اور باوقار انداز میں۔
1: آکاش وانی سری نگر کا مارننگ لائیو شو پیام صبح،
2: علم اور آگہی کا سنگم ہر روز صبح 7:10 سے 11:30 تک، پیام صبح
1: میڈیم ویو 268.81 اور ایف ایم 103.5 پر۔ پیام صبح
5: جی، آپ نے ٹیون کیا ہے آکاشوانی سری نگر ایف ایم 103.5 میگا ہرٹز اور میڈیم ویو 268.81 پر۔ جی ناظمہ، زندگی میں سب سے مشکل کام وقت کو سمجھنا ہے۔
6: بالکل،
5: انسان اکثر ان لمحوں کی قدر نہیں کرتا جو اس کے پاس ہوتے ہیں، لیکن جب وہی لمحے گزر جاتے ہیں تو دل میں ایک خاموش افسوس رہ جاتا ہے۔ ہم ہمیشہ بڑے خوابوں کے پیچھے بھاگتے رہتے ہیں، مگر سکون اکثر چھوٹی چھوٹی چیزوں میں چھپا ہوتا ہے۔ وقت ہمیں یہ سکھاتا ہے کہ ہر چیز ہمیشہ نہیں رہتی، اس لیے جیتے جاگتے لمحوں کو، جی ہاں، جیتے جاگتے لمحوں کی قدر کرنی چاہیے۔ جو اخبار ہم صبح 10 میں خرید لیتے ہیں، وہی اخبار ہمیں شام کو 10 فی کلو کے حساب سے ملتا ہے۔ اس کا مطلب یہ ہے کہ کوئی چیز قیمتی نہیں بلکہ وقت انمول ہوتا ہے۔
6: بالکل صحیح، وقت زندگی ہے۔ جو ہی وقت کا ایک ایک پل گزر رہا ہے، ویسے ویسے ہماری زندگی کے لمحات بھی گزر رہے ہیں۔ اور بالکل بجا آپ نے فرمایا کہ صبح اگر ہم اخبار لے کے آتے ہیں تو 10 روپے کا ہوتا ہے، اور وقت جاتے جاتے جو ہے اس کی قیمت بھی کم ہو جاتی ہے۔ تو اس سے یہ ہم سبق لے سکتے ہیں کہ وقت کسی کا رہتا نہیں ہے۔ اگر کسی کا اس وقت پہ زوال ہے تو اللہ نے چاہا اس کا کل کو عروج بھی ہو سکتا ہے، اور اگر کسی کا اس وقت پہ عروج ہے وہ گمان نہ کرے تو ہو سکتا ہے کہ کل کو اس کا زوال بھی ہو۔ تو وقت کسی کا رہتا نہیں ہے، نہ اچھی چیز کا نہ بری چیز کا۔ ہمارے ایک استاد رہے ہیں، وہ اکثر کہتے تھے کہ یہ وقت نصر و ازنمال ہے۔ تو اکثر وقت چنکن سند روزن۔ ہاں، اب یہ بات ہے کہ ہمارے ہاتھ میں جو ہے وہی ہمارا ہے، یہ پل ہمارا ہے۔ اگلے پل ہم یہاں پہ نہیں ہوں گے، یہ اگلا

0: SWR PVC pipes and fittings. बस नाम ही काफी है मून SWR PVC pipes and fittings.
1: सभी तो ऐसे प्रोग्राम बोजान सूफी सदा ये प्रोग्राम छु प्रेत दो आकाशवाणी श्रीनगर पेट सुबह 10 बजे पेट साढ़न दहन बजन ताम नश्र सब्दा.
2: सविन तो ऐसे बोजान सूफी ते रिश्वेचारन पेट मबनी प्रोग्राम सूफी सदा أزيك برنامج معروف صوفي شاعر فقير عبد الكريم سوني زندگی تشری پٹ تحرير فاروق فياز سنيس ديمسلانس بريديو

0: Şerbin ke samayn ko ashfaq lon ka salam pahunche. Aaj ke khas mauzuat hain, NDA hukumat ne khawateen ko ba-ikhtiyar banane ke liye ghair mamooli kaam anjaam diya hai, Wazir-e-Azam Narendra Modi. جموں کشمیر کے وزیر اعلیٰ دلی میں دفاع اور شہری ہوا بازی کے وزراء سے ملاقات صحت اور تعلیم کی وزیر سکینہ ایتو نے سری نگر کے مختلف سکولوں اور طبی اداروں کا دورہ کیا اور وادی میں آبپاشی سہولیات کا فقدان موضوعات کی تفصیل ذرا دیر بعد
1: محبت وہی جو دل سے ہو بات وہی جو دل سے کہی جائے دوست وہی پکا جو دل سے ساتھ نبھائے رشتہ وہی بے جوڑ جو دل سے جوڑا جائے دل سے ہی تو ہوتے ہیں ارادے چٹان سے دل سے ہی تو بنتے ہیں گھر خالی مکان سے اس لیے خائبر سیمنٹ کا ذرہ ذرہ دل سے بنا ہے خائبر سیمنٹ دل سے بناؤ
2: सुनो ना, हा? सोच रहा हूँ अपना बिजनेस क्यों ना बढ़ा लूँ।
3: तो रोका किसने है? हा?
2: रोका तो किसी ने नहीं, पर समझ नहीं आ रहा कि मदद किससे मांगूं।
3: मुझसे?
2: तुमसे? तो अच्छा बताओ फिर।
3: आकाशवाणी है ना, मैंने सुना है उसका नेटवर्क देश भर में फैला है।
2: पर उससे मेरा क्या फायदा?
3: देखो फायदा है, जिस शहर में चाहो विज्ञापन की मदद से उपभोक्ताओं तक पहुँच जाओ।
2: पर अब ये भी तो बता दो कि आकाशवाणी से संपर्क कैसे करूं?
3: बहुत आसान है, मैं बताती हूँ। नंबर नोट करो,
4: 9018074333
5: 9018074333
6: आज आई मेन मेडिकल रिपोर्ट तो मैंने शरीर से विटामिन ई तो विटामिन बी कमी द्रामस
7: तो क्या शक ने फोर्टिफाइड दूध तो फोर्टिफाइड तेलों का इस्तेमाल करान
6: मगर ये फोर्टिफाइड आसान क्या छो
7: फोर्टिफाइड दूध तो तेल छो बराबर मेगदारस में त्रावनी हुआ विटामिन ए छो साइन इम्यूनिटी बढ़ावान तो विटामिन डी छो अड़जी मजबूत करान दूध तो तेल छो बराबर मेगदारस में
6: मगर ये है सठा द्रो
7: हाँ ना ना सुई कमत मज मुशुक ते सुई छो बेहतर पोषण दिवान
8: پنن تو پنہ عیال زندگی بنائی صحت مند تو پلس ایفک نشان وول فورٹیفائڈ فوڈ پانو بازرس مز دستیاب فورٹیفائڈ وسائلن ہن زانکاری خاطر کرو www.ffrc.fssai.gov.in پر رابطہ
9: ایشوڈ ان پبلک انٹرسٹ بائی آفس آف دا کمشنر فوڈ اینڈ ڈرگز ایڈمنسٹریشن جے اینڈ کے
0: شربین آپ آکاشوانی سری نگر سے میڈیم ویور ایف ایم کے علاوہ آکاشوانی کپواڑہ اور بھدروا کے ساتھ ساتھ ڈی ٹی ایچ اور آکاشوانی کے موبائل ایپ پہ سن رہے ہیں وزیر اعظم نریندر مودی نے کہا ہے کہ گزشتہ 12 برس کے دوران حکومت نے

0: کلس پٹ سٹھی مایوسی باون وون مزے خطک ساروی کھت بڑ صنعتی مرکز رلاون واجنی سڑک فوری طور شیر پور ہند تقاض کران آخرس پہ موسمس پہ اخ نظر موسمیات محکم کی پیش گوئی مطابق جموں کشمیر مز پگہ شام تام اکثر جائن سوت پہ درمیان درجک رود پینک امکان سری نگر اول دک زیادہ کھت زیادہ درجہ حرارت 13.8 ڈگری سیلسیس یل زن پتم روز ہند کم کھت کم درجہ حرارت 13.6 ڈگری سیلسیس درج کرنا سری نگر پگہ آفتاب خاک سند وقت صبح 5 بجے تو 19 منٹ تو آفتاب لوسی شام 7 بجے تو 33 منٹن پہ ات ست وات یہ خبر نامہ ان اجازت خدا حافظ
1: मोदी हर परिवार को घर में बिजली बनाकर वही बिजली बेचकर कमाई का एक और साधन देना चाहता है।
2: भारत के प्रधानमंत्री ने भारत में जिस सौर क्रांति का आगाज किया था उसका असर अब दिखने लगा है। भारत में एक एक करके 30 लाख से अधिक परिवारों की छत पर सोलर पैनल लग चुके हैं। आप भी इस ऊर्जा क्रांति का हिस्सा बने। पीएम सूर्य घर मुफ्त बिजली योजना, जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर .gov.in।

0: Sanki söz yapsa dava pulçpat keman demse
1: Hmm.
0: şu farak gasan yim kuz dava asın keman yemse farak et gasan su
1: Yemçe
0: dava kyon gata da sancu seyf.
1: दवा चु ज़रूरी क्यों सुगो सिम्टोमेटिक केयर मतलब दवा खे वो कशनस गई फ़र्क मगर अस वो इट्स नॉट मतलब अति यो चुन कन्फाइन गि सिम्टम्स गन वो कि बेसिकली ये कशन इवान तो इवान क्या चु वी हैव टू ट्रीट द रूट कॉज अमो वन डायबिटीज़ से डायबिटीज़स मज कभी कभार क्या होता है किडनीज़ पर भी असर होता है या हाइपर टेंशन तथ मज तुम अगर ये किडनी फंक्शन टेस्ट डिरेंज या लिवर फंक्शन कामबई से लिवर फंक्शन गो डिरेंज तमो वजह सकान कशन दिख मतलब कशन सह मैनिफेस्टेशन मे बी समथिंग इज रॉन्ग इन साइड ऑफ बॉडी सानी बॉडी मज
0: कम
1: बिल्कुल
0: एग्जैक्टली
1: इन कंडीशन मजान अच्छा वह नबरी योत कें यह अंदर कें क्या मल्टीपल प्रॉब्लम्स तो अस दिन नजर अंदर तो मा क्या प्रॉब्लम
0: पेशेंट तुम आसान मामूली कशन गामूली तशन व तुलान तो खाना एंटी एलर्जिक फलिन यह कथ हजान सही
1: एंटी एलर्जिक खोन मतलब अगर तम निश तय दिवान एंटी एलर्जिक मगर सिर्फ एंटी एलर्जिकस पे रिलाय कर दैट्स नॉट करेक्ट इन पे वन मतलब अगर अस निश पेशेंट गए वन यह कशन यह ज़मि हज़ कह प्रॉब्लम किन अंदरूनी क्या प्रॉब्लम अगर ज़मि हज़ प्रॉब्लम अस तमी हिसाब दवा दिवान क्या कि सू तर तेल फिक्र ये पेशेंट अस नश वा व अगर पेशेंट पानी पानी ये दवा फोल खो न तर डॉक्टर सी फिक्र न तर पेशेंट सी फिक्र कि दलील क्या गसान तमिस मिल सिर्फ सिम्टोमेटिक केयर बेसिक उस चीज सू रोज तथ जाए एंड मे बी विद टाइम सू हेकान ज्यादा ज्यादा मतलब ज्यादा गसित या कुन सात सू तथ हदस पे वात तम पे ज्यादा दवा पत दिन
0: وندس مجھ وچمت بمار یا نفر گھان کٹھو بن تچن سٹارٹ اچانک
1: بالکل بالکل تبریز صاحب جیسے آپ نے بولا وندس مزے یہ زیادہ گسان بی تو اسی وچنامت ایلڈرلی پاپولیشن تمن مز زیادہ باسان ات چھ اس ونا پن ٹرمینالوجی مز ایسٹی ٹوٹک ایگزیما ٹھیک چھ ونٹر ڈرائنس سمپلی امن ہز یس چم چھ آسان یہ چھ وندس اخ یس ڈرائی واریا سردی چھ آسان بی یس ڈرائنس چھ واریا زیادہ آسان امن ہن چم یس چھ سچ کریک ہکان گسیت واریا ہن جائن اگر اس وچھ کریزی چپس ایس آسان برہمن زمانس مزن بالکل چھ تسی پٹھن تمن ہن چم گسان زان چھ کریزی چپس ہکن سامی پٹھ باسان تمن آئلس پراپر ہیکان سکن پروڈیوس کرت کی تمن چم واحن جائن فٹان و اگر نت ٹائمس پہ علاج ووت یا ٹائمس پہ مویسچرائزرس وات تم تک فچر اس گانا تک مجھے ہکان انفیکشن تک گھت یعنی پہ ہیکن تمہن سیکنڈری انفیکشنز گھت یعنی صرف روز نی پہ ثمہ تانی کہ یہ ہکہ اندر تان تنفیکشن وات اس لیے تمہن ٹائمس پہ یہ ضروری کرن اس چم خوشک گسان زنگو بون کن یا کی تک چھ مویسچرائزرس لگاون بیس یہ مے ووت پی ایچ نیوٹرل سوپس اس یوز کر یا مائلڈ سوپس تم یوز کر
0: فیمل گرمی من تو کنٹینیوسلی تم آب ست کر آب ست کر خاص کر وندس من اتن کھورن زیادہ خوشک کر تم ہان بار بار کریم یوز کر فیمل وچمت تمہن ونان کریم کیا مویسچرائزر کیا لگا نس وی آب ست کر وت ون تو تم کیا پہ تم ہن
1: بہ ون اگر کنس فیمل گھر سے ماج بین تمہن پہ پرولانگڈ کانٹیکٹ ود واٹر تک مجھ ساروی کھت زیادہ ضروری اگر تمہن تم سی خوشکی گسان سمپل سلوشن گلوز ورکنگ گلوز یم ہسپتالن مزن گلوز ملان لیٹکس کور تم نیا سمپل ورکنگ گلوز ربرک اگر تمہن پرولانگڈ کانٹیکٹ آبس ست روزان تم گلوز لگائن تم پہ کرتن پن کم یوتا آبس ست کر تک چھ سہ مسلہ روزان کی و اگر تم پرولانگڈ آبس مز تھان صرف تمہن تم خوشکی گسان کہ تک ٹائم ہکان زیادہ فنگل انفیکشنز تو گھت کی مویسچر زیادہ روز تک مجھے فنگس زیادہ پن پان فنگل انفیکشنز ہکان گھت کریکس ہکان گھت پہ ہکان تک مزن باقی انفیکشنز تو گھت سو اگر کنس ات پٹھن فیمیلزن مزہ اگر واریاہس کالس آبس مز اگر یہ گلوز لگائک پتہ اگر کرن تھاس مگر یہ کہ پتہ گلوزس اندر گوز آب ہاں سہ بالکل غلط بالکل ڈرائی رکھنے چاہیے ان کے ہاتھ تو گلوز پروٹیکشن دیٹ از ون آف دا ویز کہ یم سہ سہ پریوینٹ ہکان کر
0: سٹھا سٹھا شکریہ تو ون بیا کالر سو بیا کال ہلو
2: السلام علیکم
0: وعلیکم السلام کم صبح
2: جناب بلال چیک نادر گنڈ پیر باغ
0: بلال صاحب سوال پرسو پن
2: بس یس ڈاکٹر صاحب نش زان کہ مے ریش ات مے زوز تر تر تیر نیران پتہ یہ پھٹان مے ونتو ات متعلق اتھا کھانا علاجہ یہ سکن پرابلم
1: بالکل
2: زان کہ اس آز کل یہ لڑکن یا کورین لۄکٹی مس چھُ ریش یِمن سفید گژھان تہٕ اتھ مُتعلِق ؤنۍتو مےٚ حظ.
1: بِلکُل, تۄہہِ ؤنِو زٕ کَتھ. اَکھ ووٚنوٕ تۄہہِ یُس یہِ ریش چھُ یہِ چھُ فُٹان کُنہِ کُنہِ جایہِ تہٕ نیران چھُ, اَتھ چھِ أسۍ وَنان ایلوپیشیا ایریٹا. یَتھ منٛز کیٛاہ دٔلیٖل چھےٚ گژھان, مَس